0: GA FM 88
1: सिंध की आवाज।
2: ओके जी, वापस आ चुके हैं दोबारा से आप लोगों के पास और आप सुन रहे हैं जी एफ एम 88 नेटवर्क। हमारे साथ मौजूद है जनाब सखर मोरो मिरपुर खास मटियारी सकरन मेहरापुर नूरियाबाद और लाड़काना के लाइव स्टूडियो से आप सुन रहे हैं व्हाइट एश एंड डी स्किन ब्यूटी शो। बिल्कुल जी, यहाँ पर डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में आप लोगों को बताया जाएगा ताकि आप लोगों को समझ आ जाए कि डी स्किन ब्यूटी प्रोडक्ट्स आपकी स्किन के लिए किस तरह से काम करेंगे और किस तरह से आपके चेहरे के लिए बहुत ज्यादा जरूरी है। अगर आप भी डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज कर रहे हैं तो हमें जरूर बताया करें ताकि हमें पता चले कि जितनी भी सुनने वाली समाते हैं वो सब लोग डी स्किन ब्यूटी प्रोडक्ट्स का यूज करके अपनी खूबसूरती में इजाफा ला चुके हैं ऑलरेडी। ओके जी, अगर आप मर्द हजरात हैं, खवातीन हैं, आप सब लोग ही ट्राई कर सकते हैं डी स्किन ब्यूटी क्रीम। और डी स्किन ब्यूटी क्रीम के बारे में अगर आप लोगों को बताती चलूं तो डी स्किन ब्यूटी क्रीम की ये बात आप लोगों को पता होनी चाहिए कि डी स्किन ब्यूटी क्रीम जो है एक मेडिकेटेड फार्मूला है। मेडिकेटेड फार्मूला वो होता है जो कि आप लोगों के लिए तैयार किया जाता है, आपकी जो स्किन से रिलेटेड डॉक्टर्स होते हैं ना, उन्होंने मिलकर आप लोगों के लिए डी स्किन ब्यूटी क्रीम तैयार करी है। लेकिन साथ साथ अगर बात करेंगे भाई इसके अंदर क्या चीजें ऐड की गई है, तो डी स्किन ब्यूटी क्रीम के अंदर वाइटामिन ई बीट्स हैं, माइक्रो बीट्स हैं, अल्फा आर्बुटिन है, कोजिक एसिड है, ग्लूटाथायोन है, ये तमाम चीजें ऐड की गई हैं जनाब डी स्किन ब्यूटी क्रीम के अंदर, जो कि आप लोगों के चेहरे के अंदर तक जाकर आपके चेहरे को देती है ऐसा निखार, ऐसी खूबसूरती जैसे आपने कोई महंगा सा फेशियल कराया। यानी कि डी स्किन ब्यूटी क्रीम जो है ये 2-in-1 फार्मूला है, तो आपको जो रिजल्ट्स मिलने वाले हैं वो ऐसे मिलेंगे जैसे आप कोई महंगा सा फेशियल करा के आए हैं। तो चाहे आप मर्द हजरात हैं, चाहे आप खवातीन हैं, आप सब लोग इस्तेमाल कर सकते हैं डी स्किन ब्यूटी क्रीम। आपके चेहरे पर जितने भी डार्क स्पॉट्स होंगे या फिर जितने भी क्रेकल्स हैं, रिंकल्स वगैरह हैं, वो चीजें भी खत्म हो जाती हैं, आपके चेहरे की स्किन जो है वो ग्लोइंग हो जाती है और आपको रिजल्ट्स जो मिलते हैं ना, अच्छे वाले रिजल्ट्स, परफेक्ट वाले रिजल्ट्स, वो सिर्फ और सिर्फ 2 रातों के इस्तेमाल से मिलते हैं। अगर आप भी चाहते हैं कि आपके पास कोई अच्छा सा प्रोडक्ट होना चाहिए, कोई ऐसा प्रोडक्ट होना चाहिए जो कि इस्तेमाल करके आप अपनी खूबसूरती को सेफ रख सके, यानी कि आप अपनी खूबसूरती की हिफाजत कर सके, तो आप डी स्किन ब्यूटी क्रीम का यूज कर सकते हैं। और डी स्किन ब्यूटी क्रीम की ये खास बात मुझे बड़ी अच्छी लगती है कि डी स्किन ब्यूटी क्रीम को आप सारे लोग ही लगा सकते हैं। ऐसा नहीं कि भाई बाउंड्रीज रखी गई है कि हाँ लड़कियां लगाएंगी, लड़के नहीं लगाएंगे, या लड़के लगाएंगे, लड़कियां नहीं लगाएंगे, यहाँ पर ऐसा कोई भी सीन नहीं है। अगर आप डी स्किन ब्यूटी क्रीम का इस्तेमाल करने वाले हैं तो आप चाहे लड़के हैं, लड़कियां हैं, सभी लगा सकते हैं। और डी स्किन ब्यूटी क्रीम जो है ना, आपकी खूबसूरती को मजीद निखारने के लिए आप ऐसा कीजिए, अपनी रोजमर्रा की ब्यूटी के रूटीन का हिस्सा बना लीजिए। और डी स्किन ब्यूटी क्रीम अगर आप यूज करेंगे तो आपको जनाब इतना प्यारा निखार मिलेगा, इतनी प्यारी जो है ना आपको खूबसूरती मिलेगी। इसका जो नरम और खूबसूरत एहसास है ना, आपकी स्किन केयर रूटीन को मजीद खास बना देता है, आपकी स्किन साफ सुथरी हो जाती है और अच्छी तरह से आपकी स्किन हमेशा मॉइस्चराइज रहती है। आपकी जिल्द की शख्सियत जो है वो ऐसा फील होता है कि भाई ताजगी का एहसास हो चुका है, आप हमेशा रिफ्रेश जो है ना वो फील कर रहे होते हैं। आपकी स्किन जब फ्रेश होती है ना तो आपको अच्छा महसूस होता है, आप कहीं जा पाते हैं सुकून से और आपको एक तसल्ली सी होती है कि भाई हमारी स्किन जो है ना अब बड़ी अच्छी है, क्योंकि आपके चेहरे पर कोई भी इस तरह का एक्नी नहीं बचा, कोई भी इस तरह का निशान नहीं बचा, कोई भी रिंकल नहीं बचा, अब आप अपनी उम्र से बहुत छोटे लगने स्टार्ट हो चुके हैं। तो अगर आप भी ट्राई करना चाहते हैं कुछ अच्छा, कुछ अफोर्डेबल और कुछ ऐसा जो कि भाई बहुत प्रीमियम क्वालिटी वाला प्रोडक्ट हो, तो आपके पास डी स्किन ब्यूटी क्रीम मौजूद है। और डी स्किन ब्यूटी क्रीम के साथ आपको डी स्किन का फेस वॉश भी मिल रहा है। अगर आप डी स्किन ब्यूटी क्रीम परचेज कर रहे हैं तो साथ में डी स्किन फेस वॉश भी परचेज कीजिएगा, ये दोनों चीजें आपको साथ में मिल जाएगी और साथ में जब आप इस्तेमाल करेंगे तो आपको क्या ही कमाल के, क्या ही वाओ वाले जो है ना वो रिजल्ट्स मिलते रहेंगे। क्योंकि अगर आप अपनी स्किन को क्लीन रखते हैं, मॉइस्चराइज रखते हैं, हाइड्रेट रखते हैं, तो आपके चेहरे पर जो है ना ग्लो और निखार आना स्टार्ट हो जाता है, आपके चेहरे की स्किन जो है ना वो भाई अच्छा फील करेगी, तो जाहिर सी बात है आपकी स्किन पर जो प्रॉब्लम्स आ जाते हैं ना वो भी नहीं आएंगे। तो बिल्कुल अपनी स्किन को अच्छा फील कराइए, अच्छे अच्छे प्रोडक्ट्स लगाइए और अपनी जरा जो है ना खूबसूरती का स्टैंडर्ड जरा हाई रखा करें। ऐसा नहीं कि आपको जो भी बताया जाता है, जो भी प्रोडक्ट बस आप लगाना स्टार्ट कर देते। महंगे महंगे प्रोडक्ट्स लगाने से जो ऐसा होता है ना कि अगर आप महंगे महंगे फेशियल्स कराने जा रहे हैं और आप लोगों को ऐसा होता है कि भाई फेशियल तो आपने हफ्ते हफ्ते में कराना है या महीने महीने में कराना है, लेकिन ऐसा वाला सीन बना दें कि आप बस मार्केट जाइए और डी स्किन ब्यूटी क्रीम परचेज कीजिए, क्योंकि डी स्किन ब्यूटी क्रीम जो है ना आप घर बैठे लगा सकते हैं। डी स्किन ब्यूटी क्रीम का ये वाला फायदा आपको मिल रहा है कि एक तो ये मुनासिब पैसों में आपको मिल रही है دوسرا آپ کا ٹائم بھی بچ رہا ہے اور دوسرا آپ کو ریزلٹ جو مل رہے ہیں وہ بہت سے بھی بہت اچھے مل رہے. تو ڈی اسکن بیوٹی کریم ہو یا پھر ڈی اسکن کا فیس واش ہو, لگاتے رہیے اور خوبصورتیاں حاصل کرتے رہیے. ان کے علاوہ تمہاں کے جے نمبرس بدھایا ونن تھا پروگرام جی اندر نمبر سے تمہاں رابطو کندا ہی رابطو کرنے کا فورن بعد ہی پانچے قریبی جنرل سٹور سے اویلیبل کرائیں دا رہو. ائیں پانچے خوبصورتی جو خیال رکھو بابا جو تمہاں نے رکھنا تے کے رکھن. اگر تمہاں پانچے خوبصورتی جو خیال نہ رکھنا نا دنیا بھی تمہاں کی سمجھ دی تے تمہاں ہی آئے ہو بس. بھائی اپنا خیال رکھیے, اپنی خوبصورتی کا خیال رکھیے اور اپنی خوبصورتی کو سب سے آگے رکھا کرے. اور ان کے علاوہ اگر تاں سانے پروگرام میں موجود ہے تو آنکھیں چوندا بھلی کرے آیا ہور سارے گالیوں آئیں سے کہ تواں سان کندا سی تواں جا فیڈ بیکس بھی اساں کے ملندا ونن تھا پوسٹ کے تواں لائک اینڈ شیئر کندا ہلو. ائی مکھے بدھا تا تواں ڈی اسکن بیوٹی کریم استعمال کرے ڈٹھیا یا انا تے کون کرے ڈٹھیا. ان کے علاوہ جکو مو جواں کا سوال پوچھا تا تواں ننڈپن میں جدی تواں شرارتوں کندا ہویا ائی تواں کے تواں جا گھر وارا جکیا تے سزاؤں دیندا ہوندا ظاہر گالا سزاؤں دیندا اگے تے بابا یہ تھیندو نا تو پانچ بارن کی جکہ والدین الہی سزاؤں دیندا ہویا ان سزاؤں میں بڑی خاص سزا ایڑی بھی تھی سگے تھے جکہ تواں کے لگندو جے ہانی تواں یاد کنا ہوندا تواں چوندا ہوندا بابا ہی ڈاڑی فنی سزا سا کے ملیا ائی تواں ان تے کھلندا ہوندا ہانی ہی بھی خاص سزا ہی جکہ اساں کے سن والدین دیندا ہوا. سو مکھے بدھایو جلدی ایڑی کوئی سزا تواں جے ذہن میں آہے جکہ تاں کے ننڈپن میں ملندی ہو جے ائی تواں ان کے ہنمل یاد کرے منی من مسکرائندا ہو وری چوندا بابا ہی بھی ہانی کا سزا ہوئی. سو مکھے بدھایو 888218 فیس بک تے تاں کے جوائن کنا ہلو تماجا فیڈ بیکس بالکل مکھے ملن پیا پینل تے بھی تماجا میسجز آہن پر ہتے کامنٹ آہی جی ماں جلدی کامنٹ انلا پڑھنیا ورنہ تاجا کامنٹ جگہ نہ وہ متھے بھجی ویندا ہے. سو محمد زمان بھائی میرے ساتھ موجود کہتے ہیں گڈ آفٹر نون اینڈ ویلکم مائی سویٹ بوا جی آپ کو بھی ویلکم کہتے ہیں پیارے بھائی. اچھا ہدایت اللہ ہاں ویسے مجھے زیادہ یاد نہیں ہے اور کشور بھائی ہمارے ساتھ کہتے ہیں سلام منجا خوبصورت ادا. وعلیکم السلام منجا سونا ادا. زین کہتے ہیں کہ تیرے ہونے سے حسین ہے یہ کہانی دل کی, تیرے ہونے سے ہے آباد فسانہ دل کا, ارے واہ کیا بات ہے. اور طارق بھائی لکھتے ہیں کہ گھوٹکی میں ہمارے دوست سدانی ٹریڈرز گھوٹکی, دیپک بھائی, شکیل, رتک, موہن, اکبر علی بکٹی, فراز علی, یہ سب ہمارے دوست ہیں ڈسٹریبیوٹر ہیں گھوٹکی میں. اوکے جی, یہ سارے ہماری جو ٹیم ممبرس ہیں جن میں آپ لوگوں کے لیے دیپک بھائی موجود ہیں, شکیل ہیں, رتک ہے, موہن ہے, اکبر بھائی ہیں, فراز ہیں, یہ سب ڈسٹریبیوٹرز ہیں جناب ڈی اسکن بیوٹی پروڈکٹس اینڈ وائٹش بیوٹی پروڈکٹس. تو جتنے بھی گھوٹکی والے لوگ ہمیں سن رہے ہیں وہ وہاں سے جا کر یعنی کہ سدانی ٹریڈرز سے جا کر آپ جو ہے نا ڈی اسکن بیوٹی پروڈکٹس اینڈ وائٹیش کے پروڈکٹ جو ہے نا وہ پرچیز کر سکتے ہیں, آپ کو آرام سے مل جائیں گے. اور ان تمام بھائیوں کو ویلکم کہتے ہیں اور ساتھ ساتھ مہر عرفان سیال صاحب کہتے ہیں کہ سلام میم دیپک راج بھائی مائی ڈسٹریبیوٹر گھوٹکی سے ڈیڈیکیشن سانگ ٹو دیپک بھائی اور ان کی ٹوئنس ڈاٹرز ہیں ویرا اینڈ ویرتا, کیوٹ پرنسز ماشاء اللہ. اوکے جی, دونوں پریوں کے لیے پیارا سا گانا لگا دیں گے, دیپک بھائی کو بھی ڈیڈیکیٹ کر دیں گے آپ کی طرف سے. اور بہت شکریہ سر آپ ہمارے ساتھ موجود ہیں. دیپک بھائی ماشاء اللہ بہت محنت کر رہے ہیں اور ساتھ ساتھ جو ہے نا ان کے لیے ڈھیر ساری دعائیں. اور یہ میرے پاس ایک بڑا پیارا گانا موجود ہے, میں سوچ رہی ہوں کہ ہم سب مل کر انجوائے کریں گے, لیکن یہ والا گانا ہم مہر عرفان سیال صاحب کی طرف سے دیپک بھائی کو ڈیڈیکیٹ کر دیں گے اور ان کی جو پیاری سی دونوں ڈاٹرز ہیں نا ویرا اینڈ ویرتا ان کو بھی ڈیڈیکیٹ کرتے ہیں. ماشاء اللہ, خوش رہیں اور انجوائے کریں وائٹش اینڈ ڈی اسکن بیوٹی شو اسپانسرڈ بائی ڈی اسکن بیوٹی پروڈکٹس اینڈ وائٹش بیوٹی پروڈکٹس.